0: Kathmandu's number one hit music station, Hits FM 91.2.
1: Hottest songs in the city.
2: Woo! Okay, relax.
3: आर्थिक अभियान राष्ट्रिय दैनिक हरेक दिन पढ्नुहोस् बजार बजार का समाचारहरुका लागि नयाँ प्रविधि अवसर तथा व्यावसायिक गतिविधिका लागि लगानी बचत बैंकिंग तथा बीमा सम्बन्धी जानकारीका लागि शेयर बजार को मिहिन लेखाजोखा तथा देश विदेश का विश्लेषणात्मक समाचार का लागि हरेक दिन पढ्नुहोस् आर्थिक अभियान राष्ट्रिय दैनिक हरेक दृष्टि आर्थिक कोण